0: खुशखबरी, लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल। अब फिक्र छोड़िए, आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे, बाजू, टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट। बार बार वेक्स और शेविंग से निजात, नरम, साफ और खूबसूरत जिल्द, कम वक्त बेहतरीन नतायज। अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ। आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़द रेलवे फाटक, अक्सा मस्जिद, खरी रोड, मेहरापुर, 0300-338-5569।
1: सोनी, अज तो डाढ़ी खुश थी लगे।
2: हाँ साईं, गाल भी एड़ी आहे।
1: भला मुख्य भी बुधाए, केड़ी गाल आहे?
2: चाचे, जुम्मन जी खुशहाली जो राज खबर पयो आहे।
1: छा छा?
2: उहे पेंजे ढोरन के जी जान सखर चारो मसालो पिया खाराइन। ही चारो ढोरन जो हाजमो दुरुस्त करे थो, ढोर सेहतमंद थियन था, गोश्त सा गडो गड खीर भी वधे थो।
1: वाह सोनी वाह, वाह जी गाल बुधाई। पर किथे मिलंदो यो जी जान सखर चारो मसालो?
2: साईं, रेडियो थे ता बुधाइन, बुध अजी वठी अच।
1: मां हाणे ही थो वणा त जी असी भी खीर वधायो ऐं नोट कमायो।
2: हां साईं हां।
3: जी जान चारो मसालो हर वेझे पंसार स्टोर ऐं जानवरन जे डॉक्टर खां नालो वठी खरीद करियो।
0: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज, एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ। बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने, मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़द रेलवे फाटक, अक्सा मस्जिद, खरी रोड, मेहरापुर, 0300-338-5569।
4: د هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي، خو د پولیو رنز دا قدمونه درولې هم شي. نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله معذوري.
5: خوبصورتی کا اصل راز صرف دی سکن بیوٹی کریم. اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار صرف دو دن میں. ڈارک اسپاٹس کو کریں فیڈ اور دے قدرتی اصلی گلو. دی سکن بیوٹی کریم، اصلی گلو ہر دن کا شو.
6: خوشخبری، جرمن ہومیوپیتھی کلینک ساموں ودن بوٹا پیٹرول پمپ، کوٹلی کبیر روڈ، مہراپور، کراچی، اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمن ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد، ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن، سینئر لیکچرر، نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ، ہر اربا، خمیس، جمعے، چھنچھر، آچر اور سومر تے صبح 10 کھان شام 5 بجے تائیں مریضن جو علاج کندا ہیں. ہر جمعے، چھنچھر اور آچر تے بغیر فیس جے چیک اپ کیو دو. یاد رکھندا مریضن کے دوا اسٹور دا وٹھنی پوندی. ماہر امراض نک، کن، گلو، پرانو نزلو، نچھو، متھے جو سور، نظر جی کمزوری، کن جو وہن، کن جو سور، گھٹ بدن میں

0: हर बार जा नंढड़ा कदम एक नई दुनिया डा वधन था। पर पोलियो इन्हनि कदमनि खे रोके भी सघे थो। इन्हीअ करे जॾहिं बि पोलियो मुहिम दौरान पोलियो वर्करनि जी दस्तक थिए त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाव जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था। पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी।
1: सोना सिर्फ जेवर नहीं, हर घर की अमानत होती है। इसीलिए बैंक इस्लामनी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग, जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ। बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो। आज ही 1114752 64 या bankislami.com.pk पर अप्लाई करें। शरायत जवाबित लागू है।
2: هر ماشوم ورکوٹی ورکوٹی قدمونه د یو نوې دنیا په لور روان وي، خو د پولیو رنز دا قدمونه درولی هم شي. نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری۔
3: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے، سنتے رہو جی ایف ایم 94۔

0: मेरा फैन।
1: वाइट एज ब्यूटी क्रीम 5 डे ब्यूटी प्लान के साथ एलोवेरा विटामिन और एवोकाडो की भरपूर खूबियाँ, जिसके मिनरल्स स्किन में फुली एब्जॉर्ब हो जाए, स्किन को फेयर और फ्रेश बनाए, आपको दे बेताब निखरा निखरा चेहरा। वाइट एज ब्यूटी सोप से मिले चमकता निखार ताजगी के साथ। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन का राज, अ प्रोडक्ट ऑफ बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: धर माशुम वरकोटी वरकोटी का दमुना दया नवी दुनिया पलोर रवानवी, خود پولیو رنز دا قدمونه و دروله هم شی. نو پا دی وجه دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی. اخپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی. زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا هغی دا خوبون و الوت وزری مومی. پولیو یعنی مستقل مازوری.
3: خوش خبری جرمن ہومیوپیتھی کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ میرا پر کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمن ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر اینڈ